0: اے اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لسے ہیلتھ سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، PD71HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے، آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا، تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو بریڈفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور کرتے ہیں۔
4: نمبر ون ایشین کمیونٹی ریڈیو، بریڈفورڈ ایشین ریڈیو، آن 1413 AM، DAB+، موبائل ایپ، اینڈ آن لائن ایٹ bradfordasianradio.co.uk۔ This is Bradford Asian Radio.
5: And the winner is...
6: And the winner is...
7: And the winner is...
5: Your business being heard on the radio.
8: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
9: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
10: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में,
9: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे।
10: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ।
9: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
10: लीड्स रोड फेस्टिवल।
9: ब्रेडफोर्ड एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर।
10: आप भी
9: जरूर आइएगा। उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
10: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
9: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंटरप्रेस ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
10: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
9: फर्स्ट चॉइस
10: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
9: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
10: 01274317644।
11: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज
12: यॉर्कशायर। सेहरा सुहाना लगता है।
13: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
10: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BD88DR। टेलीफोन 07885428349। अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड 3।
13: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
10: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
13: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
7: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
7: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
14: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274 424 444 or donate online at ikca.org.uk.
4: Bradford Asian Radio. Call the studio now. 01274 306677. To promote your business on Bradford Asian Radio.
15: Bradford Asian Radio on 1413 AM.
16: Kitni pur noor hasi hai ba khuda aaj ki raat. Kitni pur noor hasi hai ba khuda aaj ki raat. जर्रे जर्रे की निराली है अदा आज की रात। राज की बातों के राज की बातों के

0: اے بڑا لطف و کرم کرنے والا, جو شخص 133 مرتبہ اس اسم مبارک کو پڑھا کرے تو انشاءاللہ اس کے لیے رزق میں برکت ہوگی اور اس کے سب کام بخوبی پورے ہوں گے.
1: یا خبیر,
0: اے باخبر اور آگاہ, جو شخص خواہشات نفسانی اور بری عادت میں گرفتار ہو وہ باکثرت اس کا ورد کرے انشاءاللہ ان سے رہائی نصیب ہوگی.
1: یا حلیم,
0: اے بڑا بردبار, جو شخص اس اسم مبارک کو لکھ کر پانی سے دھو کر جس چیز پر اس پانی کو چھڑکے یا ملے گا انشاءاللہ اس میں خیر و برکت ہوگی اور آفتوں سے وہ محفوظ رہے گا.
1: یا عظیم,
0: اے بڑا بزرگ, جو شخص اس اسم مبارک کا باکثرت ورد کرے گا انشاءاللہ اسے عظمت و بزرگی نصیب ہوگی.
1: یا غفور,
0: اے بہت بخشنے والا, اس اسم مبارک کا باقاعدگی سے ورد کرنے والا ہر قسم کے درد سر, بخار اور مایوسی سے محفوظ ہو جائے گا اور اسے اللہ کی مغفرت بھی حاصل ہوگی.
1: یا شکور,
0: اے قدردان, جو شخص معاشی تنگی یا کسی اور دکھ درد میں مبتلا ہو وہ اس اسم مبارک کو 41 مرتبہ روزانہ پڑھے انشاءاللہ اس سے رہائی نصیب ہوگی.
1: یا علی,
0: اے بہت بلند و برتر, جو شخص اس اسم مبارک کو ہمیشہ پڑھتا رہے اور لکھ کر اپنے پاس رکھے انشاءاللہ اسے رتبے کی بلندی, خوشحالی اور مقصد میں کامرانی نصیب ہوگی.
1: یا کبیر,
0: اے بہت بڑا, جو شخص اس اسم مبارک کا روزانہ 100 مرتبہ ورد کرے گا اسے انشاءاللہ عز و احترام حاصل ہوگا.
1: یا حفیظ,
0: اے سب کا محافظ, جو شخص باکثرت اس اسم مبارک کا ورد رکھے گا اور لکھ کر اپنے پاس رکھے گا وہ انشاءاللہ ہر طرح کے خوف و خطر اور نقصان و ضرر سے محفوظ رہے گا.
1: یا مقیت,
0: اے سب کو روزی اور توانائی دینے والا, اگر اس اسم مبارک کا ورد کر کے ایک گلاس پانی پر دم کیا جائے اور اس پانی کو نافرمان بچے کو پلایا جائے تو وہ بچہ انشاءاللہ فرما بردار بن جائے گا.
1: یا حسیب,
0: اے سب کے لیے کفالت کرنے والا, جس شخص
2: Bradford's number one Asian community radio, Bradford Asian Radio on 1413 AM, DAB Plus, mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: लीज रोड फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
7: एक बार फिर मोर पार्क किलिंगहार्ट रोड ब्रेडफोर्ड में
6: जहां पहली बार किंग ऑफ भंगड़ा इब्रार उल हक अपने गानों से आपके दिलों को धड़काएंगे
7: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
6: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
7: लीज रोड फेस्टिवल
6: ब्रेडफोर्ड एजन रेडियो द ऑफिशियल मीडिया पार्टनर
7: आप भी
6: जरूर आइएगा उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
7: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
6: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्री ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644
8: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
7: दुल्हन वो जो पिया मन भाई
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
7: नित नए डिजाइन के साथ चूड़ियां कंगन कांटे
9: बालियां अंगूठियां और हार
7: जो दुल्हन करे सिंगार
9: आज ही मामू काके की दुकान
7: खालिस सोने की पहचान
9: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए
9: आपकी शान
7: हमारी आन
9: क्वालिटी की पहचान
7: पाकिस्तान ज्वेलर्स 1 Dufferin Lane ब्रेडफोर्ड BD95ER 01274491442
9: पाकिस्तान ज्वेलर्स
2: टू बिकम अ रेडियो प्रेजेंटर Please call the studio 01274 306677. Bradford Asian Radio.
10: Looking to start driving or building a strong career with Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274 201679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
11: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
7: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
11: खूबसूरत कारपेट्स लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078

0: سامعین اکرام، برادفرڈ ایشین ریڈیو 1413 اے ایم پر عائشہ اختر آپ کے لیے آج کٹہرے میں کھڑی ہو گئی ہیں، کیونکہ ہر طرف سے یہ جو ٹاپک اتنا وسیع و عریض ہے اور گھیر لی گئی ہوں میں ایک قسم کی، اور مجھے بڑا اچھا لگتا ہے کہ میں اتنے وہ عرصے کے بعد، جب ایک وہ لاوالی پن ہوتا تھا تو ہم کٹہرے میں کھڑے ہوتے تھے اور ہم جو ہے بڑے پرجوش انداز میں ٹاپک کو لے کے بس اپنی بات، لیکن وہ تو تب تو ہم اپنی بات منواتے تھے کیونکہ ٹرافی کا انتظار ہوتا تھا، ہم نے خوبصورت سی ٹرافی جو پڑی بھی نظر آتی تھی وہ لے کے جانی ہے، آج کی محفل ہم نے لوٹ کے لے کے جانی، ہو نہیں سکتا خالی ہاتھ گئے تو کہیں گے وہ جی واہ یہ کیا ہوا۔ anyway, آپ کو پتہ ہی ہے کہ کیا حال ہوتا ہے اس وقت، تو اس وقت بھی گفتگو ہماری جو اس لہج پہ جا چکی ہے کہ ہمیں فیڈ بیک آ رہی ہے، اور اسپیشلی بین الاقوامی سطح پر جب ہمیں جو ہے جوائن کیا جاتا ہے وہاں سے ہمارے پاس جو فیڈ بیک آ رہی ہے وہ میں آپ کے گوش گزار ضرور کروں گی، تاکہ پتہ چلے کہ بھئی ہمارا ٹاپک اور ہمارے جو ماشاءاللہ اللہ تعالیٰ نے ایک عروج دیا ہمارے ریڈیو کو کہ کرم نوازی اللہ پاک کی، کہ اس وقت جتنی بھی جہاں کہیں بھی دنیا میں ہماری آواز جا رہی ہے اللہ کے فضل و کرم سے، یہ ٹاپک ایک کہیں گے کہ انسانیت کو کور کر رہا ہے، پوری انسانیت کو اس میں ہیومینٹی آ رہی ہے، ہر لحاظ سے ہر ایک پہلو سے یہ ٹاپک جو ہے کور کر رہا ہے، ٹھیک ہے، اس پہ بات چیت جاری و ساری ہے، اور جو ہمیں فیڈ بیک ملی ہے ایز اٹ از آپ کے لیے ضرور بیان کرنا چاہوں گی، بتانا چاہوں گی کہ کیا مجھے کامنٹس مل رہے ہیں۔ اس سے پہلے ہماری ویب سائٹ bradfordasianradio.co.uk اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے جی، اور دوسرا نمبر 07800599563 ہے، اور ابھی مجھے جو واٹس ایپ کے اوپر جو کامنٹس ملے ہیں، کال میں نے انہیں کہا کہ نہیں بھائی وہاں پہ آپ کا خرچہ لگ رہا ہے، اور آپ واٹس ایپ کے اوپر کال کر سکتے ہیں، ہمیں کامنٹس چاہیے ہوتے ہیں، فیڈ بیک چاہیے ہوتی ہے، پتہ چلے اندازہ ہو کہ آپ لوگ کس حد تک ہم سے جسے کہتے ہیں نا سہمند ہیں، کہ آپ اگری کر رہے ہیں، انجوائے کر رہے ہیں، کیونکہ یہ پروگرام جو ہے بالخصوص آپ کے لیے ہے، آپ کی طبیعتوں کو مد نظر رکھنے کے لیے، اور یقین کرے کہ جو محنت کش طبقہ بھی جو ہے ان کی تفریح تباہ کے لیے، اور اوور آل ورلڈ وائڈ اور ہیومینٹی بیس کے اوپر، کہ اب اتنے اس میں سے پہلو جو ہے اور جو مجھے بتائے گئے ضرور آپ کے گوش گزار کروں گی۔ اس وقت میرے پاس کامنٹس کی لائن لگی ہوئی ہے، کامنٹس جو آ رہے ہیں یہ اللہ کا فضل و کرم ہے الحمدللہ رب العالمین، اور عائشہ اختر کا ہمیشہ کی طرح یہ مقصد ہوتا ہے کہ انٹرٹینمنٹ ہم ضرور کر رہے ہیں، لیکن ہمیں مقصد انسانیت نہیں بھولنا، کسی نہج پہ جا رہے ہیں، کسی اینگل سے جا رہے ہیں، کسی محفل میں ہے، ہم ریپریزنٹ کر رہے ہیں ایک گھر کو، اپنے گھر کو، قوم کو، نسل کو، تو یہ ریپریزنٹیشن جو ہے یہ کیسی ہونی چاہیے، مجھے لگتا ہے یہ بہت سے آئیڈیاز میرے اس دور کے، کہ جب واقعی کالج میں دیکھیں میں بڑی بڑی پلیز نہیں مار رہی، یہ اللہ کا فضل و کرم ہے کہ وہ پھر انسان کی میموری جو ہے وہ ریکال ہو جاتی ہے، انسان جاتا ہے وہاں پہ، اور بڑی علمی و ادبی شخصیات کے سامنے ہم نے ایک نقطۂ نظر پیش کرنا ہوتا ہے، تو اس وقت بھی میری آڈینس جو ہے، اس وقت جو مجھے جوائن کیے ہوئے ہے، آنیسٹلی اسپیکنگ کہ اتنی علمی و ادبی ہے، اور ان کے آپ خود بھی، میں نے میرے پاس کلپس آئے ان کے پروگرامز کے، اور میں سمجھتی ہوں کہ وہ سو بیوٹیفل، سو امیزنگ۔ تو اب چونکہ بات جو ہے گڑی مجھے بتا رہی ہے کہ عائشہ اختر سلو ڈاؤن سلو ڈاؤن، آئی تھنک دا وی ول سلو ڈاؤن بیکاز بریک از ویٹنگ فار اس، تو وی ہیو ٹو گو فار اے بریک، ایک چھوٹی سی بریک پہ جانا ہے جی، اور وچ از ویری امپورٹنٹ اینڈ اٹس ناٹ اے پارٹ آف آور پروگرام، is the importance of our program. So, slow down, cool down, cool down, cool down. Let's wait for the break. And after the break, हाजी अंजी हम आज कह रहे हैं हर्षा अख्तर आ गई है आज है हम है देखिए विनर इज बॉबरेशन रेडियो क्या ख्याल है मैं तो यही कहूंगी हर्षा अख्तर हैंड्स अप द विनर इज बॉबरेशन रेडियो 14:30 AM
1: ऑल ऐप एंड ऑनलाइन एट bradfordasianradio.co.uk दिस इज ब्रैडफोर्ड एशियन रेडियो
2: And the winner is
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: लीड्स रोड फेस्टिवल 2026 मेला 15 और 16 अगस्त को एक बार फिर मोर पार्क किलिंगहा रोड ब्रैडफोर्ड में जहां पहली बार किंग ऑफ भंगड़ा इब्राहिम हक अपने गानों से आपके दिलों को धड़काएंगे फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15th एंड 16th ऑफ अगस्त 2026 लीड्स रोड फेस्टिवल
1: ब्रैडफोर्ड एशियन रेडियो द ऑफिशियल मीडिया पार्टनर ऑफ दिस ईयर्स ब्रैडफोर्ड मेला
6: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद आदर पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रैडफोर्ड BD88JL बुखारी पसंद आपकी और हमारी बुखारी
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
7: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्रेपल ग्लेस विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
7: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
8: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
6: दुल्हन वो जो पिया मन भाई
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
6: नित नए डिजाइन के साथ चूड़ियां कंगन कांटे
9: बालियां अंगूठियां और हार
6: जो दुल्हन करे सिंगार
9: आज ही मामू काके की दुकान
6: खालिस सोने की पहचान
9: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
6: और दुल्हन के चर्चे घर घर पहुंचाइए
9: आपकी शान
6: हमारी आन
9: क्वालिटी की पहचान
6: पाकिस्तान ज्वेलर्स 12 फुटलैंड ब्रैडफोर्ड BD95ER 01274491442
9: पाकिस्तान ज्वेलर्स अरे बेटी की शादी करीब आ रही है समझ नहीं आ रही कि जेवर कहाँ से लूँ
10: अरे भोली तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है
9: सोफी ज्वेलर्स
10: सोफी नहीं सोफी नित नए डिजाइन के जेवरात जिनकी क्या है बात इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम लेडी स्टाफ
9: सोफी ज्वेलर्स 121 ऑकलैंड BD94QU 01274056014 सोफी ज्वेलर्स
1: To become a radio presenter, please call the studio 01274 306677. Bradford Asian Radio.
9: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा कब तक ऐसे ही करेंगे गुजारा
6: अरे सेफ पे राइडर जाएंगे ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे बच्चों को ड्राइविंग भी सिखाएंगे
9: बस ट्रक फोकली टैक्सी लाइसेंस हम है आपको सब कुछ सिखाने को तैयार
6: 30 साल ब्रैडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर
9: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स ऑटोमेटिक एंड मैनुअल कार्स ऑनलाइन थ्योरी क्लासेस की सहूलत आज ही विजिट कीजिए
6: 33 वेटल लेन ब्रैडफोर्ड 01274201679
9: सेफ railwayrider.co.uk। सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
6: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
9: खूबसूरत कारपेट्स, लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।

0: Master Jewelers, 93 Hotham Grange Road, Bradford 7, 414-760.
1: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
2: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
1: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
2: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
3: ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
1: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 पाउंड से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
4: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड 9627229627222।
1: लव फर्नीचर, फर्नीचर यू लव।
5: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
6: और दोस्तों, आप सुन रहे हैं गजल उसने चेरी। मैं हूं रिफत अब्बास, आपका हमारा साथ है 5 बजे तक। इससे पहले कि हम आपको बर्मिंघम लेकर चलें और मोहम्मद अयूब चौहान साहब, आपका और आपके उन अहबाब का जो इस वक्त आपके हमराह मौजूद हैं, तोहफा पेश करें। हमारे बहुत खूबसूरत से मेहमान तशरीफ ला चुके हैं, जो कल तशरीफ नहीं लाए थे तो प्रोग्राम में तश्नगी सी रही थी। जहां जी सही पहचाना, शकील भाई हमारे हमराह मौजूद हैं, हम उन्हें दिल की गहराइयों से खुश आमदीद कहते हैं और आपकी मुलाकात कराते हैं। अस्सलाम वालेकुम।
7: जी वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातहू।
6: वाला इबादुल्लाह सालिहिन। कैसे हैं शकील भाई?
7: जी अल्लाह की मेहरबानी, शुक्र है, आपकी दुआएं हैं। आप सुनाए, कैसे हैं?
6: जितना शुक्र अदा करूं कम है, अल्लाह का बड़ा फजल करम है।
7: तो तमाम सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम।
6: वालेकुम अस्सलाम।
7: खालिद सलीमी साहब हैं, सूफी अब्दुल करीम साहब, रिजवान रिजवी खियाली हैं, अयूब भाई हैं, नवीद भाई हैं, चौधरी रुखसार साहब, चौधरी मुजफ्फर साहब हैं, तारिक सुल्फी साहब, हाशमी आसवाल है, मायू परवेज साहब, तौसीफ अहमद है, मजीद भाई, वसीम शाह, लाल शफी अहमद नकवी साहब, महबूब अलाई शाह साहब, सबको अस्सलाम वालेकुम।
6: आपके तमाम अहबाब तक आपका मोहब्बत भरा सलाम पहुँचा।
7: शुक्रिया। तो एक गजल है, आरिफ हसन खान इनका नाम है।
6: जी जी, अता कीजिए।
7: किसी का यूं तो हुआ कौन उम्र भर फिर भी,
6: किसी का यूं तो हुआ कौन उम्र भर फिर भी, बहुत खूबसूरत मिसरा उठाया है साहब, वाह।
7: किसी का यूं तो हुआ कौन उम्र भर फिर भी, न जाने क्यों था यकीन तेरे प्यार पर फिर भी।
6: भाई वाह वाह वाह वाह वाह वाह, बिल्कुल खूबसूरत और बड़ा मुरस्सा मतला आता कीजिए।
7: किसी का यूं तो हुआ कौन उम्र भर फिर भी, न जाने क्यों था यकीन तेरे प्यार पर फिर भी। हजार बार मेरे दिल को उसने ठुकराया,
6: हजार बार मेरे दिल को उसने ठुकराया,
7: मुझे उससे है उम्मीद वफा मगर फिर
6: भी। वाह वाह वाह वाह, हजार बार अता कीजिए।
7: हजार बार मेरे दिल को उसने ठुकराया
6: मगर,
7: मुझे उससे है उम्मीद वफा मगर,
6: मगर फिर भी। क्या बात है, क्या बात है।
7: शुक्रिया। मैं उसकी चाह में दोनों जहां छोड़ चला,
6: मैं उसकी चाह में दोनों जहां छोड़ चला,
7: वो बेवफा ना मेरा हो सका मगर,
6: मगर फिर भी। वाह वाह वाह वाह, वाह वाह वाह वाह, अता कीजिए। दोनों जहां छोड़ चला,
7: मैं उसकी चाह में दोनों जहां छोड़ चला, वो बेवफा न मेरा हो सका
6: मगर फिर भी। वाह वाह वाह वाह,
7: न तू ही तू रहा और न मैं ही मैं रहा,
6: न तू ही तू रहा वो न मैं ही मैं रहा,
7: है नक्श नाम तेरा मेरे दिल पर फिर भी,
6: फिर भी मगर फिर भी। वाह वाह वाह वाह, वाह वाह वाह वाह।
7: मैं अपनी जान भी उस पर लुटा के देख चुका,
6: میں اپنی جان بھی اس پر لٹا کے دیکھ چکا،
7: اسے عزیز رہا مجھ سے مال و زر پھر
6: پھر بھی واہ واہ واہ واہ بھائی واہ واہ واہ واہ واہ عطا کیجئے، میں اپنی جان لٹا کر
7: میں اپنی جان بھی اس پر لٹا کے
6: دیکھ چکا،
7: اسے عزیز رہا مجھ سے مال و زر
6: پھر بھی واہ
7: شکریہ، میں تجھ کو چھوڑ کر سر پھوڑنے کہاں جاؤں،
6: آہا
7: میرے نصیب میں ہے تیرا سنگ در پھر
6: بھی آہا میں تجھ کو چھوڑ کر بھائی واہ واہ عطا کیجئے، کیا خوبصورت عاجزی ہے،
7: سر پھوڑنے کہاں
6: کہاں جاؤں،
7: میرے نصیب میں ہے تیرا سنگ در
6: پھر بھی واہ واہ واہ واہ،
7: یہ تو آخری شعر ہوتے ہیں، بنا سکے نہ تیرے دل میں اپنا گھر عارف،
6: بنا سکے نہ تیرے دل میں اپنا گھر عارف،
7: لٹا دیا تیری چاہت میں اپنا گھر پھر
6: بھی واہ واہ واہ واہ کیا تکرار لفظی ہے عطا کیجئے مختا،
7: بنا سکے نہ تیرے دل میں اپنا گھر عارف، لٹا دیا تیری چاہت میں اپنا
6: گھر پھر بھی بھائی واہ واہ بہت خوبصورت شکیل بھائی کیا انتخاب ہے بھائی واہ واہ واہ واہ واہ واہ واہ واہ،
7: تو ایک غزل ہے ممتاز احمد خان خوش ترین کا نام ہے،
6: عطا کیجئے،
7: مسرت کا ہمیشہ ایک ہی غالب نہیں ہوتا،
6: مسرت کا ہمیشہ ایک ہی غالب نہیں ہوتا،
7: کرم ہوتا تو ہے ان کا مگر پہم نہیں
6: پہم نہیں ہوتا، واہ واہ واہ واہ، کرم ہوتا تو ہے ان کا مگر پہم نہیں ہوتا، واہ واہ واہ واہ، مطلب عطا کیجئے،
7: ہمیشہ ایک ہی عالم نہیں ہوتا،
6: ہاں ہاں کرم
7: ہوتا تو ہے ان کا
6: مگر پہم نہیں ہوتا، واہ واہ واہ واہ،
7: خوشی کا غم کرنے والے غم نصیب ہوتے ہیں،
6: خوشی کا غم کرنے والے کم نصیب ہوتے ہیں،
7: جنہیں غم کی خوشی ہوتی ہے ان کو
6: غم نہیں ہوتا، بھائی واہ واہ واہ واہ واہ واہ واہ واہ کیا مرسا انتخاب ہے صاحب، واہ واہ واہ واہ،
7: برائی سے برائی مٹ نہیں سکتی لوگو،
6: برائی سے برائی مٹ نہیں سکتی لوگو،
7: ارے غافل اندھیرے سے اندھیرا کم نہیں ہوتا،
6: واہ واہ واہ واہ واہ واہ واہ واہ،
7: برا جب وقت آتا ہے تو اس دنیا کے دنیائے الفت میں،
6: آہا
7: برا جب وقت آتا ہے تو اس دنیائے الفت میں کوئی مونس نہیں ہوتا کوئی
6: ہمدم نہیں ہوتا، واہ واہ واہ واہ، برا جب وقت آتا ہے عطا کیجئے،
7: برا جب وقت آتا ہے تو اس دنیائے الفت میں کوئی مونس نہیں ہوتا
6: کوئی ہمدم نہیں ہوتا، واہ واہ واہ واہ،
7: تسلی سے کبھی تسکین خاطر ہو نہیں سکتی،
6: تسلی سے کبھی تسکین خاطر ہو نہیں سکتی،
7: جنون شوق بڑھ جاتا ہے اس سے کم نہیں ہوتا
6: کم نہیں ہوتا، واہ واہ واہ واہ کیا نئی بات ہے عطا کیجئے، آہا
7: تسلی سے کبھی تسکین خاطر ہو
6: نہیں سکتی،
7: جنون شوق
6: بڑھ جاتا ہے
7: کم
6: نہیں ہوتا، واہ واہ واہ واہ،
7: فضائے باغ ہستی میں خزاں بھی ہے بہاریں بھی،
6: آہا فضائے باغ ہستی میں خزاں بھی ہے بہاریں بھی،
7: کہاں خوشیاں نہیں ہوتی کہیں ماتم کہاں ماتم نہیں
6: کہاں ماتم نہیں ہوتا، بھائی واہ واہ بھائی واہ واہ واہ واہ واہ واہ واہ واہ عطا کیجئے، کیا
7: فضائے باغ ہستی میں خزاں بھی ہے بہاریں بھی
6: خزاں بھی ہے بہاریں بھی،
7: کہاں خوشیاں نہیں ہوتی
6: کہاں ماتم
7: نہیں ہوتا نہیں ہوتا، شکریہ، کوئی ملتا ہے جب راہ طلب میں راہبر کامل،
6: آہا کوئی ملتا ہے جب راہ طلب میں راہبر کامل،
7: تو ہم کو دوری منزل کبھی کچھ غم نہیں ہوتا،
6: کیا سچی بات ہے بھائی عطا کیجئے شیر، واہ واہ واہ واہ،
7: کوئی ملتا ہے جب راہ طلب میں راہبر کامل،
6: آہا
7: تو ہم کو دوری منزل کا کچھ کم نہیں ہوتا،
6: کیا بات ہے کیا بات ہے،
7: آخری شعر ہوتے ہیں،
6: عطا کیجئے،
7: مشکل وقت میں خوش تر خدا کی خدا ہی مددگار ہوتا ہے، مشکل وقت میں خوش تر خدا ہی مددگار ہوتا ہے، سہارا جب کوئی اپنا سہارا جب کوئی دنیا میں ہمارا ہمدم نہیں ہوتا.
6: بے شک سچا شیر ہے, مشکل وقت میں عطا کیجیے.
7: مشکل وقت میں خوشتر خدا ہی مددگار ہوتا ہے.
6: کیا سچائی ہے.
7: سہارا جب کوئی دنیا میں ہمارا ہمدم نہیں ہوتا.
6: واہ واہ واہ واہ واہ واہ واہ,
7: شکریہ.
6: کیا سچی بات ہے.
7: شکریہ, بہت بہت مہربانی. شکریہ
6: شکیل بھائی, شکریہ آپ کا کہ آپ نے اپنے قیمتی وقت میں سے وقت نکالا اور ہمارے آپ کے لاکھوں چاہنے والے, ہمارے نہیں آپ کے لاکھوں چاہنے والوں نے آپ کی آواز میں آپ کا مرسا انتخاب سنا.
7: شکریہ,
6: بہت شکریہ. اللہ آپ کو سلامت رکھے, صحت سے رکھے اور اپنے حفظ و امان میں رکھے. اللہ حافظ. اللہ حافظ. اور دوستو, آپ تھے ہمارے خوبصورت سامی جناب شکیل صاحب, بنلے سے ہمارے پروگرام کی زینت و توقیر بڑھا رہے تھے. اب ہم آپ کو برمنگھم لیے چلتے ہیں اور اپنے سادہ معصوم اور دلکش لسنر محمد ایوب چوہان صاحب کا تحفہ ان کے اور ان کے ان تمام احباب کی نظر کر رہے ہیں جو اس وقت ان کے ہمراہ موجود ہیں. اہل برمنگھم کو میرا محبت بھرا سلام پہنچے.